السلام علیکم تمام سنتی ہوئی سماعتوں کو، خوش آمدید ریڈیو فضا 87.1 ایف ایم اینڈ ڈیب کے لائیو اسٹوڈیوز سے۔ میں ہوں آپ سبھی کی ہوسٹ ون اینڈ اونلی آر جے زینب فاطمہ، اور آپ سن رہے ہیں آپ کا اپنا پسندیدہ شو ڈیوا ڈائیلاگ، جو کہ آن ایئر ہوتا ہے صرف اور صرف ریڈیو فضا 87.1 ایف ایم اینڈ ڈیب پہ۔ سی تو لسنرز، جیسا کہ آپ سبھی جانتے ہیں کہ ریڈیو فضا 97.1 ہی ہے وہ واحد پلیٹفارم جہاں آپ کو ملتی ہے انفارمیشن، ساتھ ہی ساتھ ہوتی ہے آپ کی اور میری کمیونیکیشن، اینڈ دین پھر ساتھ ہی کچھ انٹرٹینمنٹ، کچھ صوفی کلام اور اس طرح کی چیزوں کا سلسلہ بھی شروع کیا جاتا ہے۔ سو ویل لسنرز، پوری کوشش کی جاتی ہے کہ اب سے لے کے ٹھیک دو گھنٹے تک ہم اور آپ مل کر رہیں، ساتھ ساتھ پوری کوشش یہی ہوتی ہے کہ آپ کے ہر دن کو بنائیں خوبصورت، یادگار اور میننگ فل۔ بات کریں کچھ پازیٹیوٹی کی، موٹیویشن کی، انسپریشن کی، اور ساتھ ہی ساتھ پھر کچھ گوسپس بھی ہوں، اور ساتھ ہی ساتھ تھوڑی انٹرٹینمنٹ کی دنیا سے بھی ڈسکشن ہو تاکہ آپ ہر چیز سے رہیں باخبر۔ اور ساتھ ہی ساتھ ڈیوا ڈائیلاگ میں ہمیشہ کی طرح شامل کی جاتی ہیں کچھ بیوٹی ٹپس اور کچن میں اچھے اچھے سے پکوان، وہ بھی وہ تمام جو آپ کو پسند ہو۔ سو لسنرز، ہمیشہ کی طرح آج بھی لے کر آئی ہوں آپ کے لیے بہت ہی ساری مزیدار سی چٹپٹی سی گوسپس، ساتھ ہی ساتھ آج کے دن کے حوالے سے بھی کریں گے ڈسکشن اور مزیدار سی ریسیپیز۔ سو لسنرز، انتظار کس بات کا ہے؟ اگر ابھی تک آپ نے اس خوبصورت سے دن کا آغاز نہیں کیا تو آئیے مل کر کرتے ہیں اس خوبصورت سے نئے دن کا آغاز، اس امید کے ساتھ کہ ہم بنائیں گے آج کے اس دن کو میننگ فل اور کچھ نیا کر کے دکھائیں گے۔ ویسے بھی کہا جاتا ہے کہ کامیاب انسان کی نشانی یہی ہوتی ہے کہ وہ اپنا وقت بالکل بھی ضائع نہیں کرتے اور اپنے آنے والے ہر دن کو خوبصورت بناتے ہیں۔ اب آپ سوچ رہے ہوں گے کہ ایک دن کو خوبصورت کس طرح سے بنایا جا سکتا ہے؟ سو ہاں، کسی بھی دن کو خوبصورت کچھ اس طرح سے بنایا جا سکتا ہے کہ جب ہم اس میں کچھ نیا کریں، کچھ انوویٹو کریں، ساتھ ہی ساتھ ہماری پوری کوشش یہی رہے کہ ہمارا کوئی بھی وقت ضائع نہ ہو۔ سو ویل لسنرز، اگر ابھی تک آپ نے اس دن کا باقاعدہ طور پر آغاز نہیں کیا تو اٹس اے ٹائم، اٹس دا مومنٹ، آئیے مل کر کرتے ہیں اس خوبصورت دن کا آغاز۔ تو سستی اور کاہلی کو چھوڑ دیجیے، بستر کو بھی چھوڑ دیجیے، اور گھر سے باہر تو نہیں، سب سے پہلے اٹھ کر بیلکنی میں آئیں، باہر کا خوبصورت سا نظارہ دیکھیں اور ہاتھ میں ایک کافی کا مگ پکڑ لیں، اور آنے والے اب جو اگلے 2 سے 3 منٹ ہیں اس میں اپنے مائنڈ میں تھوڑی سی پروسیسنگ کریں۔ پروسیسنگ ان اے سینس کہ آپ مینجمنٹ کریں، مینج کریں کہ کس طرح سے آپ آج کے دن کون کون سا ٹاسک پرفارم کریں گے، کیا کام کریں گے، کیا کام نہیں کریں گے، اور اپنے آج کے اس دن کو کس طرح سے یوٹیلائز کریں گے۔ اچھا، جہاں بات کی جاتی ہے پلاننگ کی، تو ویل سب سے پہلے پلاننگ تو آپ کو یہ کرنی ہے کہ آپ نے آج بریک فاسٹ میں کیا کھانا ہے۔ تو کوشش کیا کریں کہ بریک فاسٹ بالکل لائٹ سا ہو اور ہو نیوٹریشن سے بھرپور، کیونکہ صبح کے وقت آپ کو ایک نیا دن شروع کرنا ہوتا ہے اور پھر ایک دماغ میں ہلچل چل رہی ہوتی ہے کہ کس طرح سے آج کا دن کمپلیٹ کرنا ہے، کیا کام کرنی ہے، کچھ پینڈنگ تو نہیں پڑا ہوا، اور ساتھ ہی ساتھ یہ جو تمام تر سوچیں ہوتی ہیں وہ کریٹ کر رہی ہوتی ہیں اسٹریس۔ سو اسٹریس سے بچنے کے لیے، خود کو انرجیٹک رکھنے کے لیے آپ کو ضرورت ہے ایک اچھے سے ہیلدی سے میل کی۔ ویل لسنر، سب سے پہلے یہ بتائیے کیسے ہیں آپ سب؟ امید تو یہی ہے کہ آپ سب ٹھیک ٹھاک ہوں گے، لیکن اگر سم ہاؤ آپ کی زندگی میں کسی بھی چیز کو لے کر کوئی بھی اسٹریس چل رہا ہے تو گھبرانے کی کوئی بات نہیں، یہ زندگی کا حصہ ہے۔ آپ ہم سے شیئر کر سکتے ہیں اور آپ بن سکتے ہیں ڈیوا ڈائیلاگ کے اس 2 گھنٹے کے سفر کا حصہ۔ اچھا، اب آپ سبھی سوچ رہے ہوں گے کہ کس طرح سے بن سکتے ہیں آپ ہماری اس جرنی کا حصہ۔ سو بہت سمپل ہے، بہت آسان ہے، سمپلی آپ کو جانا ہے 01157100971۔
इस नंबर को कर लेना है जल्दी से सेव और फिर इस नंबर को डायल करना है, या फिर आप चाहें तो आप टेक्स्ट भी कर सकते हैं। सिंपली आप अपने नाम के साथ कुछ भी जो आप हमसे शेयर करना चाहते हैं, या आप चाहते हैं कि हम बाकी सब लिसनर्स के साथ आपकी उस दास्तान को शेयर करें, तो वो भी लिख कर भेज सकते हैं। और अगर किसी भी हवाले से कोई चीज़ आपको बॉदर कर रही है तो सिंपली आप हमसे डिस्कस कर सकते हैं। सो आपकी फेवरेट आरजे पूरी कोशिश करेगी कि आपको एक बहुत ही अच्छी सी पीस ऑफ एडवाइस दी जाए और आपके उस मसले को आराम से, सुकून से और इत्मीनान से सुना जाए। वेल लिसनर्स, ये है मेरा और आपका रابطے का नंबर। सो अगर आपको कोई पीस ऑफ एडवाइस नहीं चाहिए, सो इसके अलावा आप हमसे ये भी शेयर कर सकते हैं कि आपको किस तरह के मौजूदात पसंद हैं, आप क्या चाहते हैं कि हम शो में शामिल करें, और साथ ही साथ ये भी कि आपको किस तरह के सूफी कलाम पसंद हैं, म्यूज़िक पसंद है, पोइट्री पसंद है। सो पूरी कोशिश तो यही की जाएगी कि टीवा डायलॉग में हम वही सब बातें करें जो हमारे लिसनर्स को पसंद हैं, क्योंकि अगले आने वाले 2 घंटे हमारे और आपके साथ चल रहेंगे। तो वेल फिर कोशिश तो यही की जाएगी कि उन्हीं चीज़ों को डिस्कस किया जाए जो आप वाकई सुनना चाहते हैं, ताकि आपका और हमारा ये जो रिश्ता है ये मज़ीद मजबूत हो और इसी तरह से बरकरार रहे। सो द लिसनर्स, व्हाट आर यू वेटिंग फॉर? अभी उठाइए फ़ोन 01157100971, इसे जल्दी से डायल करें और अपने किसी प्यारे से चाहने वाले को कोई भी अच्छा सा सॉन्ग या फिर कोई कलाम या कुछ भी आप डेडिकेट कर सकते हैं थ्रू दिस नंबर। साथ ही साथ मैं आप सभी को बताते चलती हूँ कि www.radiofaza.com.uk इट्स अवर ऑफिशियल वेबसाइट, यानी कि ये वो वेबसाइट है जिसके थ्रू आप ना सिर्फ हमें ट्यून कर सकते हैं बल्कि बन सकते हैं आप हमारी इस फैमिली का हिस्सा। साथ ही साथ आप ये भी जान सकते हैं कि रेडियो फजा 97.1 FM में आने वाले तमाम तर नए इवेंट्स की डिटेल, और ये भी कि आप अपना फीडबैक भी शेयर कर सकते हैं, और आप ये भी जान सकते हैं कि आपका पसंदीदा आरजे कौन से दिन किस शो में है आने वाला। सो उस तरह से आप अपने कामों को स्केड्यूल कर सकते हैं ताकि आप अपने कामों के साथ साथ हमारी इन खूबसूरत सी आवाज़ों को भी ट्यून करते रहें। वेल अगर आप चाहें तो आप हमारी एप्लीकेशन को बआसानी इंस्टॉल कर सकते हैं। वेल इट्स अ गुड आइडिया, क्योंकि जब एप्लीकेशन आप इंस्टॉल कर लेंगे अपने फ़ोन में तो ज़्यादा आपको दिक्कत नहीं होगी, आराम से आप हमें ट्यून कर सकते हैं। किस तरह से आपने इंस्टॉल करना है, सिंपली आपको जाना होगा, अगर तो आप एप्पल यूज़र हैं तो आपको जाना होगा एप्पल स्टोर, लेकिन अगर आप हैं एंड्रॉयड यूज़र तो आपको जाना होगा गूगल स्टोर। वहाँ जाके आपको सर्च करना है रेडियो फ़ज़ा 97.1 FM। इन अ फ्यू सेकेंड एक पर्पल कलर का स्क्रीन आइकन आप सभी की स्क्रीन पे हो जाएगा डिस्प्ले। जी हाँ, यही है हमारी ऑफिशियल एप्लीकेशन। सो बिना टाइम वेस्ट किए जल्दी से इसे कर लीजिए इंस्टॉल और बन जाए हमारी इस फैमिली का हिस्सा। वेल अब से बात करते हैं उन सभी लिसनर्स की जिन्होंने अभी तक अपने दिन का आगाज कर लिया है और वो अपने काम की तरफ रवा दवा हो चुके हैं, घरों से बाहर निकल चुके हैं, या अभी रास्ते में हैं, या तो पहुंच चुके हैं अपनी डेस्टिनेशन के करीब। सो अगर आप चाहते हैं कि आपका ये सफ़र बन जाए और भी ज़्यादा खूबसूरत, हंसी सुहाना, सो इसे बनाया जा सकता है किस तरह से, खूबसूरत खूबसूरत आवाज़ों को ट्यून करके। सो सिंपली आप हमें फजा डैप के थ्रू ड्यूरिंग ड्राइविंग ट्यून कर सकते हैं, लेकिन याद रखिएगा कि जब भी कभी आप ड्राइव कर रहे हों तो द फर्स्ट थिंग इन योर माइंड इज़ जस्ट फोकस ऑन योर ड्राइविंग, क्योंकि आजकल जिस तरह से लोग बहुत फास्ट गाड़ी चला रहे होते हैं तो ये बहुत ही ज़्यादा अनहेल्दी होता है, साथ साथ बन सकता है किसी भी बड़े हादसे का मौजब। सो अगर आपको बड़े हादसे का मौजब नहीं बनना तो आपको करनी है स्लो ड्राइविंग। सो वेल लिसनर्स, बकायदा स्टार्ट करते हैं आज के इस दिन का और आज के इस शो का। जैसा कि आप सभी को मालूम है कि आज है जुमतुल मुबारक, और जहां
देखा जाता है इस्लामिक पॉइंट ऑफ व्यू से तो जुमे के दिन को थ्रू आउट द होल वीक बहुत ही अच्छा खूबसूरत दिन समझा जाता है। ये वो दिन होता है जहाँ हम अपनी ज़िंदगी को अगेन रीस्टार्ट करते हैं। हम अपना वो जो कनेक्शन होता है जो वीक हो चुका होता है थ्रू आउट द होल वीक, जहाँ हम डिफरेंट डिफरेंट चीज़ों को टाइम देते हैं, मुख्तलिफ काम काज करते हैं और दुनियावी चीज़ों में इस कदर मगन हो जाते हैं कि हम भूल जाते हैं कि हमने आगे क्या करना है, तो वो सब करते हैं हम आज ही के दिन। आज के दिन के हवाले से भी शो में करेंगे बहुत सारी डिस्कशन, साथ ही साथ आपके लिए लेकर आई हूँ आज भी हमेशा की तरह कुछ ब्यूटी टिप्स जो कि हमारी रिवाज को बना देंगी मज़ीद खूबसूरत मज़ीद सुंदर। फिलहाल के लिए प्रोग्राम का आगाज़ करते हैं एक खूबसूरत से कलाम के साथ। कलाम है आपदा परवीन साहिबा का जो कि मेरी आपकी हम सभी की फेवरेट हैं। आइए मिलकर सुनते हैं ये खूबसूरत सा जाज़्बे नज़्ब कलाम। कलाम के उस पार होती है आपसे मुलाकात एंड देन दीवा डायलॉग का ये सफ़र आगे बढ़ाएंगे।